यो आकाशवाणीको गुवाहाटी केन्द्र हो। अब सन्तोष नेवारबाट समाचार सुन्नुहोस्। विगत केही दिनदेखि भइरहेको भारी वर्षाको कारण राज्यका 16 जिल्लाका 3,62,000 भन्दा बढी मानिस बाढीले प्रभावित भएका छन्। यस बाढीमा कम्ती पनि 10 मृत्यु भएको समाचार छ। बाढीले उप्री असमको सरायदेऊ, जोरहाट, डिब्रुगढ, धेमाजी, तिनसुकिया, शिवसागर, सोनितपुर र गोलाघाट जिल्लाको साथै तल्लो असमको चिराङ, उदालगुडी, नलबाडी जिल्ला पनि प्रभावित भएको छ। यता बराक उपत्यकाको कासार जिल्ला र कार्बी आङ्लोङ जिल्ला पनि बाढीको प्रकोपमा परेको समाचार छ। हालै आएको बाढीमा 45 राजस्व क्षेत्रको 794 गाउँको 19,099 हेक्टर कृषि जमिन डुबानमा परेको छ। छिमेकी राज्य नागाल्यान्डमा भएको भारी

वर्षाको कारण सराईदेव र शिवसागर जिल्ला धेरै प्रभावित भएको छ। सराईदेवको टाउकाक, चाफराई र दरिका नदीको बाढीले गर्दा सोनारी नगर, मथुरापुर र लाखुवा लगायत वृहत अञ्चल डुबानमा परेको छ। सेनाले बाढी प्रभावित मानिसहरूलाई सहयोग गर्न अपरेसन जल राहत नामक विशेष अभियान सुरु गरेको छ। प्रभावित मानिसहरूलाई सहयोग गर्न जिल्ला प्रशासनले 101 आश्रय स्थल खोलेको छ, जहाँ 9,606 व्यक्तिले आश्रय लिइरहेका छन्। यता एसडीआरएफ र एनडीआरएफले विभिन्न क्षेत्रमा उद्धार र राहत कार्य पनि जारी राखेका छन्। यसै गरी कलियाबर राजस्व क्षेत्र अन्तर्गतको धेरै अञ्चलहरू पनि डुबानमा परेको छ भने जोरहाट सहर पनि विगत केही दिनदेखि बाढीबाट प्रभावित भएको छ। नागरिक रक्षा विभागका अधिकारीहरू यस क्षेत्रमा उद्धार कार्यमा द्रुत गतिमा संलग्न रहेको समाचार छ। उता कार्बी अङ्लाङमा पनि बाढीको चपेटमा परेका पीडितहरूलाई सबै सम्भव सहयोग प्रदान गर्न परिषदका मुख्य कार्यकारी सदस्य तुलिराम रङहाङले परिषदका सदस्यहरूलाई आग्रह गरेका छन्। यता राज्यको हालैको बाढीको कारण धेरै रेलहरू रद्द गरिएको छ। उप्री असम जाने सबै रेल सेवाहरू वर्तमान रद्द गरिएको छ भने तल्लो असम जाने रेलहरूलाई डिब्रुगढबाट बगीबेल हुँदै उत्तरी भागबाट चलाउन निर्देशन दिएको छ। यसै गरी ब्रह्मपुत्रमा पानीको स्तर बढ्दै गएको कारण माजुली जाने सबै फेरी सेवाहरू पनि अस्थायी रूपमा बन्द गरिएको छ। राज्य सरकारले बाढी पीडितहरूको उद्धार गर्न र राज्यका धेरै जिल्लाहरूमा नागरिकहरूको जीवन र सम्पत्तिको सुरक्षा गर्न युद्धकालीन उपायहरू अप्नाएको कुरा मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले सामाजिक सञ्जालमा बताउनु भएको छ। मुख्यमन्त्रीले बाढी पीडितहरूको उद्धार गर्न सबै सरकारी विभागहरू परिचालित भएको र सम्बन्धित विभागका अधिकारीहरूलाई बाढीको अवस्था सामान्य नआउन्जेलसम्म जनतासँग रहन निर्देशन दिएको बताउनुभयो। यसैबीच मुख्यमन्त्री र राज्य भाजपा सांसदहरूबीच हिजो नयाँ दिल्ली स्थित असम भवनमा बाढीको अवस्थाबारे विस्तृत रूपले चर्चा भयो। बैठकमा मुख्यमन्त्रीले सबै सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्र गएर बाढीको अवस्थाबारे समीक्षा गर्न र राहतको साथै उद्धार कार्यमा पूर्ण सहयोग गर्न निर्देशन दिनुभयो। यता बैठकपछि नै सरकारलाई सहयोग गर्न सांसदहरू प्रभावित जिल्लाहरूमा प्रस्थान गरिसकेको जान्न पाइएको छ। असम राज्य आपदा व्यवस्थापन प्राधिकरणले राज्यको धेरै जिल्लाहरूमा अपरिवर्तित बाढीको अवस्थालाई ध्यानमा राख्दै विभिन्न जिल्लाहरूको लागि आपतकालीन हेल्पलाइन नम्बर जारी गरेको छ। यी हेल्पलाइन नम्बरहरू यस प्रकार छन्: शिवसागरको लागि 8471864355, सराईदेवको लागि 9085412180, जोरहाटको लागि 0376230124, गोलाघाटको लागि 9394985421 र कामरूप महानगरको लागि 9365429341। यसै गरी मालेगाउँ, पाण्डु र कामाख्या लगायत विभिन्न क्षेत्रमा कृत्रिम बाढी र पहिरोको जोखिममा रहेका क्षेत्रका बासिन्दाहरूलाई आपतकालीन सहयोगका लागि जिल्ला प्रशासनले 9364652914 हेल्पलाइन नम्बर सुरु गरेको छ। असम सरकारको उच्च शिक्षा विभागले राज्यको 134 प्रादेशीकृत कलेजहरूमा 2,981 पदहरूको स्थायी आरक्षण घोषणा गरेको छ। यी पदहरूमध्ये 1,696 शिक्षकको र रहल 1,225 पद अन्य गैर शैक्षिक पदहरू रहेको छ। राज्य सरकारले असम भेन्चर शैक्षिक संस्थान प्राधिकरण ऐन अन्तर्गत यो अधिसूचना जारी गरेको कुरा उल्लेख गर्दै शिक्षा मन्त्री डाक्टर रनोज पेगुले भन्नुभयो कि यो निर्णयले असमका उच्च शिक्षा संस्थानहरूलाई दीर्घकालीन संस्थागत स्थिरता प्रदान गर्नेछ र उनीहरूको शैक्षिक र प्रशासनिक क्षमता सुरक्षित गर्नेछ। खेल समाचार। पर्सिदेखि स्कटल्यान्डको ग्लासगोमा आयोजना हुने राष्ट्रमण्डल खेलकुद प्रतियोगितामा 126 भारतीय खेलाडीहरूले भाग लिनेछन्। प्रतियोगितामा कुल 10 खेल सामेल गरिएको छ, जसमध्ये भारतले 8 प्रतिस्पर्धा गर्नेछ। भारतीय टोलीमा 78 पुरुष खेलाडी र 48 महिला खेलाडीहरू सामेल छन्। एथलेटिक्स टोलीमा सबैभन्दा धेरै 32 खेलाडीहरू सामेल छन् भने जुडोमा 14 र बक्सिङमा 12 सदस्य सामेल रहेका छन्। सुन्दै हुनुहुन्छ समाचार, आजलाई पूरा भयो।

0: प्रसारित नेपाली कार्यक्रममा सबै श्रोताहरूलाई स्वागत छ। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ मिडियम वेबको 411.5 मिटर तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। आज साउन महिनाको 5 गते मङ्गलबार औ कृष्ण पक्षको अष्टमी तिथि हो र समय यस बेला अपराह्नको 3:21:26 भएको छ। यही जानकारीको साथ स्टुडियोमा म सन्तोष नेवार सबै श्रोताहरूमा नमस्कार टक्र्याउँदै सुरु गर्न गइरहेको छु हाम्रा आजका कार्यक्रमहरू। थालनीमा प्रस्तुत छ वार्ताको कार्यक्रम। शीर्षक रहेको छ धान खेतीमा रासायनिक मलको प्रयोग। वार्ताकार हुनुहुन्छ कमल उपाध्याय।
1: धान नै हो हाम्रो प्रधान खेती। यही खेतीद्वारा नै हामी असमवासीहरूले वर्षभरिको लागि अन्न भण्डारमा जम्मा गरिराख्छौँ। यही खेतीमाथि निर्भरशील हाम्रो जीवन निर्वाहका लागि अन्नको जोगाड छ भने यही खेतीमै निर्भरशील छ असमको अर्थनैतिक बुनियाद। आसाममा मोठ 4 थरीका धान खेती गरिन्छ। आहु, साले, बोरो धान र बाउधान। यी 4 थरीका धान खेतीमध्ये मूल धान खेती हो साली। युग युगदेखि नै हामी असमवासीहरूको मूल खाद्य अथवा आहार चामल हुनाले र साली धानको खेतीद्वारा यसको आपूर्ति गर्नु परेकाले यस खेतीलाई गम्भीर रूपले निहाल्दै यसको उत्पादन आफ्नै राज्यको भूइँमा तुल्याई असमको अर्थनैतिक बुनियाद सुदृढ गराउन हामी प्रत्येक नागरिकको मुख्य कर्तव्य हो। 1987-88 सनमा असमको जग्गामा मोठ 30 लाख टन चामलको उत्पादन गरिएको थियो भने यसैको 4-5 वर्षसम्म यही परिमाणको चामल उत्पादन भएको थियो। आजको बढ्दो जनसङ्ख्या भन्दा त्यो समयको जनसङ्ख्यामा धेरै बढोत्तरी भएको कारण यसको उत्पादन बढाउन अत्यन्त जरुरी भएको छ। जनविस्फोरण दिनौँ बढिरहेको छ तर यसको तुलनामा जग्गा खुम्चिँदै गइरहेछ। यस्तो परिस्थितिमा थोरै जग्गामा धेरै फसलको उत्पादन गरी देशको अर्थनैतिक बुनियाद सुदृढ बनाउन हामी सबै कृषिजीवी नागरिकको उद्देश्य हुनु नै पर्छ। सर्वभारतीय गण उत्पादनको शिखर स्पर्श गर्न नसके तापनि यसको छेउसम्म पुग्ने प्रयासका लागि हाम्रो खेती गराएको तरिका पद्धति दिग्दिशामा परिवर्तन ल्याउनु ज्यादै जरुरी भएको छ। यसका लागि अझै पनि हाम्रो हातमा पर्याप्त परिमाणको जग्गा, प्राकृतिक स्रोत, जलवायु, जग्गाको गुणागुण, उपयोगिता इत्यादितर्फ हेरी हामीले साली धानको फसलमा श्रीवृद्धि गर्न सक्छौँ। खेतीमा केवल खाद अथवा मलको प्रयोगले मात्रै खेतीबाट भरपर्दो फसलको उत्पादन गर्न सकिँदैन। यहाँनिर हामी खेतीवालाहरू सावधान हुनुपर्छ कि उन्नत जातको अधिक उत्पादनक्षम विकासे बिउको सही समयमा सङ्ग्रह गर्नु आवश्यक छ। उन्नत जातको बिउबाट उन्नत फसल उब्जाउन सकिन्छ। खुला बजार, बीज भण्डार आदिबाट यस्ता बिउ सङ्ग्रह गर्न सकिन्छ भने जिल्ला कृषि विकास केन्द्र अथवा गाउँमा रहेका सरकारी ग्राम सेवकद्वारा पनि यस्तो उन्नत जातको बिउको जोगाड गर्न सकिन्छ। उन्नत जातको बिउ सङ्ग्रह गरे पश्चात पालो आउँछ बिउबारी तयार गर्ने। असममा हामी खेतीवालाहरू 2 प्रकारले बिउबारीको तयार गर्छौँ। पहिलो धुलो माटोमा बाक्लै गरी जमरा राखे झैँ बिउ छर्छौँ। अर्को चाहिँ हिलो बनाई त्यसमाथि बाक्लै छर्दै बिउबारी अथवा बिहार तयार गर्छौँ। बिउ छर्ने अगाडि प्रति कठ्ठामा 4-6 किलोग्राम प्राङ्गारिक खाद अथवा गोबरको धुलो छर्कनु हो भने बिउले झट्टै जरा फैलाउन सक्षम हुन्छ। धुलो बिउबारीमा 4-8 किलोग्राम प्राङ्गारिक खादको व्यवहार हुनुपर्दछ। यही प्राङ्गारिक खाद गोबरको व्यवहार गर्न मिलेन भने रासायनिक खादको प्रयोग गर्नुपर्छ। आजको दिनमा आफ्नो खेतीबारीमा जैव अथवा रासायनिक खादको प्रयोग नित्यान्त प्रयोजनीय कुरा हो। खादले बिउलाई स्वस्थता प्रदान गर्दछ र यस्तो बिउको रोपाई पछि नै हलक्क बढ्नमा सक्षम हुँदछ। यदि निखुर हरियो हुनुपर्ने बिउमा कुनै कारण पहेँलो भई भोकाए झैँ भयो भने, सही अवस्थाले नबढे झैँ लाग्यो भने, दुर्बल भएझै देखियो भने तपाईँले बुझ्नु पर्यो कि बिउबारीमा खादको कमी भयो अथवा कुनै बिमारद्वारा आक्रान्त भयो। यस्तो बिउबारीमा झट्टै रासायनिक खादको प्रयोगले बिग्रन थालेको बिउबारीले नयाँ ज्यान पाउँछ। विकासमुखी अधिक उत्पादनक्षम बिउको क्षेत्रमा प्रति कठा अर्थात् 2,880 स्क्वायर फिट जग्गामा 2 किलो युरियाको प्रयोग गरियोस्। 2 किलो युरियासँग 3 किलोग्राम प्राङ्गारी

0: अथवा जैव खादको धुलो अथवा सुकेको गोबरको धुलोसँग राम्ररी मिसाएर 48 घन्टा राखेपछि बिउ बारीमा प्रयोग गर्नुपर्छ। बिउ छरेको 10 देखि 15 दिनभित्र यो मात्राको खाद प्रयोग गर्नुपर्छ। तर स्थानीय जातको बिउको क्षेत्रमा यो खादको परिमाण आधा भए पनि हुन्छ। एकतर्फ बिजा धान बढ्दैछ भने अर्कोतर्फ रोपाइँको लागि कित्ता तयार हुँदैछ। असममा असार साउन भदौमा पर्याप्त मात्रामा जलस्रोत पाइन्छ। मौका बुझेर तयारीमा रहेको कित्ताहरूमा 2-3 पटक जोतेर ती कित्ताहरूमा पानी डम्क्याई त्यहाँ रहेका झार जङ्गल पोच्याउने हुँदा प्रयोजनीय जैविक खाद ती सडिएका झार जङ्गलबाट पनि पाइन्छ। अर्कोतर्फ आफ्नै छेउछाउमा पाइने एजोला सङ्ग्रह गरी सचेत कृषकले खेतीबारी मलिलो पारेकै हुन्छन्। एजोलाद्वारा नाइट्रोजन, फस्फरस, पोटास, क्याल्सियम, लोह पदार्थ साथै जैविक खाद क्षमता सम्पन्न सर्वमुखी खादको अभाव पूर्ण गर्न सकिन्छ। एजोला एक किसिमको उत्तम जैव खाद हो। कित्तामा यसको उपस्थितिले सालीधानको खेतीलाई कुनै बाधा हुँदैन। एजोला खाद प्रयोग गरी 10-15 भाग धानको उत्पादन बढाउन सकिन्छ। अधिक उत्पादन पाउनुपर्छ भने खाद अथवा सारको प्रयोग भूमिमा भएकै हुनुपर्छ। यही समयमा भूमिको गुणागुण जाँच गरी माटोमा रहनुपर्ने रासायनिक तत्त्वहरूको कमी बुझेर त्यसलाई हिउँदमै पूर्ति गर्ने व्यवस्था मिलाइहाल्नुपर्छ। सालीधानका लागि माटोमा रहनुपर्ने तत्त्वहरूको उपस्थितिले 25-30% उत्पादन वृद्धि हुँदछ। गोबर, प्राङ्गारिक खाद अथवा पाचन सार पर्याप्त मात्रामा प्रयोग गरियो भने पनि विशेष क्षति हुँदैन। रासायनिक खादको क्षेत्रमा युरिया 6 किलो, सुपर फस्फेट 9 किलो अथवा डिओपी 3 किलो, म्युरेट अफ पटास 2 किलोको दरमा प्रति बिघामा प्रयोग गर्नुपर्दछ। अधिक उत्पादनक्षम धानको क्षेत्रमा यस रासायनिक खादको प्रयोगमा 2-3 गुण धेरै प्रयोग गर्न सकिन्छ। यसले खाद प्रयोगको अनुपातिक उत्पादन बढाउँछ। युरिया खादलाई 2-3 भागमा भाग गरी रोपाइँको अगाडि, रोपाइँको 20-30 दिनभित्र र सकेदेखि बाली निस्कने समयमा छर्नुपर्छ। सालीधान खेती माटो, पानी र खेतीबारीको तयारी इत्यादि विषयमा निर्भरशील रहन्छ। जब कृषकहरूको पहिलो दायित्व बन्छ सही समयमा भूमिको जाँच गराउनु। यस जाँचले रासायनिक खाद प्रयोग गर्नुका लागि बाटो खुला गरिदिन्छ। जथाभावी रासायनिक खादको प्रयोगले भूमिमा गुणागुण बिग्रने अथवा सही उत्पादन नपाउने जस्ता समस्याहरू पनि देखिन्छन्। यसैले स्थानीय सरकारी कृषिकर्मी, ग्राम सेवक, जिल्ला कृषि विकास केन्द्रसँग समय समयमा सरसल्लाह गरिरहे केही त फलदायक हुनु नै पर्छ।
1: श्रोताहरूले यतिन्जेल सुन्नुभयो वार्ता। शीर्षक रहेको थियो धान खेतीमा रासायनिक मलको प्रयोग। वार्ताकार हुनुहुन्थ्यो कमल उपाध्याय। र श्रोताहरूलाई ज्ञात गराउन चाहन्छौँ कि यो वार्ता पूर्व प्रसारित थियो। कार्यक्रमको अघिल्लो चरणमा प्रस्तुत छ गायक कलाकार अञ्जु देवीका केही गीतका कोसेली। साथै आज हामी यस गीतको क्रममा कुरा गर्नेछौँ वातावरण संरक्षण र हाम्रो दायित्वबारे।